0: شکیل صاحب، ایک بہت ضروری سی بات ہے اور آپ کے کریئر میں بھی بہت یہ عمدہ بات ہے، خاص بات ہے، اپنے شروتاؤں کو بتا دیں کہ آپ نے کہیں بہت ساری جگہوں پر آپ کے بارے میں پتا ہے کہ بہت اونچے درجے کی تعلیم نہیں لی، اسکول میں جانے کا موقع نہیں ملا آپ کو، لیکن ایک ایسی تعلیم ہے جو آپ کے بھیتر آپ نے خود سے لی ہوگی۔ رام کے بنواس پر آپ کی بہت ساری نظمیں ہیں جس پر کتاب بھی آئی ہے اور جس کا آپ اکثر ذکر کرتے ہیں، تو یہ کہاں سے آئیڈیا آیا، کہاں سے کھوج کی آپ نے، اتنے بڑے فلک پر آپ نے کیسے کچھ کوشش کی، بتائیے۔
1: میری اردو میں 8 کتابیں ہیں
0: جی،
1: میں ساہتیہ سے، اردو ساہتیہ سے ہی فلموں میں اور منچوں پر آیا۔ 20 سال تک میں نے صرف ساہتیہ لکھا، ساہتیہ کے میگزین میں چھپتا رہا، میں بعد میں ادھر آیا فلموں کی طرف اور منچوں کی طرف۔ تو یہ جو کام ہے میرا، یہ میں جنگل پر لکھ رہا تھا، جنگل پر لکھ رہا تھا، اور لکھتے لکھتے اسی درمیان ارمیلا کا جو کردار ہے وہ کہیں سے میری زندگی میں آیا۔ ارمیلا جو لکشمن کی بیوی ہے، لکشمن کی جو پتنی ہے، اس کردار نے مجھ کو جھکجھور کے رکھ دیا، مجھے ہلا دیا اس کردار نے، اس کے بلیدان نے، اس کی قربانی نے،
0: کہ بنواس ہوتا ہے لکشمن کو 14،
1: ہاں، اور اہلیا، یہ دو ایسے کردار ہیں جنہوں نے مجھے بہت پریشان کیا، بہت بے چین کیا مجھے۔ اور اسی زمانے میں جب میں اہلیا کے درد سے دو چار تھا، اس کو جی رہا تھا، اور جب یہ نظم ہوئی ارمیلا، جب یہ نظم میں لکھ چکا، تو مجھے لگا کہ یار جو رامائن ہے
0: جی،
1: وہ پوری گھٹنا جو ہے وہ جنگل میں ہے، بنواس جو رام جی کا ہے 14 برس کا، تو کیوں نہ رامائن کے کرداروں پر نظمیں لکھی جائیں۔ تو میری جو رامائن ہے وہ والمیکی جی سے لے کے اب تک جتنی بھی رامائنیں لکھی گئی ہیں، تلسی داس کی جی، ہاں، تو اور بھی ہمارے دوسرے لوگوں نے لکھی ہیں، میتھلی شرن گپت جی کا کام ہے اس ارمیلا پہ،
0: ارمیلا سکھی وے مجھ سے کہہ کر جاتے،
1: ہاں ہاں،
0: بہت بڑھیا۔
1: تو سبھی نے مطلب کہانی کے مادھیم سے کہانی کہی ہے، میں نے ایک نیا راستہ نکالا، پاتروں کے ذریعے سے، کرداروں کے ذریعے سے میں نے رامائن کہی ہے میں نے کہانی۔ تو میں نے تقریباً سبھی کرداروں پر نظمیں لکھی، ایک کے بعد ایک، جیتا گیا اور لکھتا گیا، اس طرح سے وہ پوری ایک الگ سی رامائن ہوئی۔ اور پہلے میں نے اس کا نام سوچا تھا جنگل یاترا، اس کتاب کا، کیونکہ جنگل پہ کام کر رہا تھا، تو اس کتاب کا ایک بڑا حصہ جنگل بھی ہے، رامائن اور جنگل دونوں ہیں اس میں، تو وہ میرے لیکھن چھیتر میں آتا تھا، میرا جو ٹاپک تھا جنگل اس میں وہ بنواس آتا تھا وہ۔ تو جب یہ رامائن اس میں شامل ہو گیا، تب میں نے سوچا کہ یار کیوں نہ اس کا نام بنواس رکھ دیا جائے، اس سے بہتر کیا نام ہو سکتا ہے، اگر جنگل پر کتاب ہے، رامائن پر کتاب ہے، تو وہ جو ہے اس طرح سے اس کا نام بنواس رکھا گیا۔ اور وہ کتاب اتنی سراہی گئی ہے، اردو میں اس کو کئی ایوارڈ ملے، اور اردو کے جتنے بھی بڑے کرٹکس اور پوئٹ ہیں اردو ساہتیہ میں، تقریباً سبھی نے اس کتاب پر آرٹیکلز لکھے ہیں، لیکھ لکھے ہیں، مضامین لکھے ہیں، تو کتاب پر کتاب کا آ جانا بہت بڑی بات ہوتی ہے، مطلب اس کتاب پر اتنے آرٹیکل لکھے گئے کہ وہ الگ سے ایک کتاب آئی ہے، اس کو پروفیسر کوثر مظہری صاحب ہیں جو جامعہ ملیہ یونیورسٹی میں ہیڈ آف ڈپارٹمنٹ ہیں اردو کے، انہوں نے وہ کتاب کمپائل کی ہے۔
0: کیا بات ہے،
1: ہاں، تو اس طرح سے اس کتاب پر کتاب آئی، اور صرف ہندوستان نہیں، پاکستان کے رائٹروں کو بھی اس کتاب نے بہت امپریس کیا۔ وہاں پر ایک بڑے رائٹر تھے، ابھی ان کی ڈیتھ ہوئی ہے، جو فلم کے بھی رائٹر تھے، ساہتیہ کے بھی تھے اور منچوں کے بھی تھے، جس طرح ہمارے یہاں جاوید صاحب ہیں، گلزار صاحب ہیں، اس طرح کا وہ نام تھے، امجد اسلام امجد صاحب، ابھی انتقال ہوا ان کا، انہوں نے اس پر آرٹیکل لکھا ہے، اور کس طرح سے مطلب ہندو میتھالوجی اور رامائن کو لے کے جو ان کی معلومات تھی وہ بھی کمال ہے، وہ جو لکھا ہے انہوں نے، بہت اچھا لکھا ہے۔ یہ کتاب ہندی میں جب آئی تو پچھلے 3 سالوں سے بیسٹ سیلر ہے، کویتا کی سب سے زیادہ بکنے والی کتابوں میں ایک ہے یہ،
0: کیا بات ہے،
1: پچھلے 3 سال سے لگاتار، اور ابھی کو دینک جاگرن نے بیسٹ سیلر ایوارڈ دیا गृह मंत्री अमित शाह जी के हाथ से मुझे।
0: क्या बात है,
1: तो हाँ बहुत शुक्रिया
0: और बहुत बढ़िया बात कही है। और आपके मुशायरों का जिक्र तो हुआ शुरुआती मुशायरों का, लेकिन बाद के मुशायरों में हमने खुद देखा है, मेरी खुशनसीबी है कि हमने आपको खुद देखा है और कलिंगा फेस्टिवल में देखा, प्रयागराज में हमने आंखों से देखा था जहां अनुभव सिन्हा जी भी उपस्थित थे, और आपकी जो शायरी थी वो आपके खजाने से निकल रही थी और पूरा हॉल खचाखच भरा था। ऐसे तमाम अनुभव है, तमाम वाक्यात हैं जिनकी बातें हम आपसे और फिर कभी करेंगे। आज तो बस इतना हम कहना चाहते हैं, धुआं धुआं है फजा, रोशनी बहुत कम है, सभी से प्यार करो, जिंदगी बहुत कम है। आपके ही अल्फाज हैं, आप क्या कहेंगे, आप विविध भारती के श्रोताओं को क्या पैगाम देंगे, क्या कहेंगे चलते चलते?
1: मैं यही कहूंगा कि अभी आपने जो सुनाया है, सभी से प्यार करो, जिंदगी बहुत कम है, तो प्यार बहुत जरूरी है। और दुनिया में कुछ भी हो जाए, ये जो मोहब्बत का जज्बा है ये हमेशा बड़ा रहेगा, बड़ा था, बड़ा है, बड़ा रहेगा। तो मोहब्बत कीजिए, सबसे पहले तो खुद से मोहब्बत कीजिए।
0: कुछ शायर में एक शायर से हम उम्मीद करते हैं शायरी में ही कुछ बोले शेर के साथ
1: जी,
0: कोई अशार।
1: मैं अभी इधर एक नई गजल कही है मैंने, उसके दो तीन शेर सुना देता हूँ, और उसमें एक शेर है खास तौर से उसके लिए मैं ये शेर सुना रहा हूँ कि उसमें ये भी एक शेर है, सीख है कि भाई ठीक है ऊंच नीच होती है, कुछ हमारे अलग अलग सोच होती है, लेकिन उस सब को हटा के आगे की तरफ बढ़ते रहो।
0: क्या बात है,
1: मोहब्बत करते रहो। कि आबाद मेरी बाहों का घेरा नहीं हुआ, आबाद मेरी बाहों का घेरा नहीं हुआ।
0: क्या बात है,
1: मैं हो गया हूँ उसका वो मेरा नहीं हुआ।
0: वाह वाह वाह,
1: मैं हो गया हूँ उसका वो मेरा नहीं हुआ। वो शेर ये है जो मैं कह रहा हूँ कि ठीक है वो आप आगे बढ़े। सांपों को मैंने रहने दिया उनके हाल पर।
0: क्या बात है,
1: सांपों को मैंने रहने दिया
0: उनके
1: हाल पर, मंत्र भी सीख कर मैं सपेरा नहीं हुआ।
0: वाह वाह वाह,
1: ठीक है, मैंने उससे बदला नहीं लिया, मैंने मंत्र आता था मुझे, लेकिन ठीक है यार, तुम्हारे रास्ते मैं अपने रास्ते। इसका एक शेर आखिरी खास तौर से कि देखिए ज्ञान जो है ना
0: जी,
1: शायरी में ज्ञान की बहुत जरूरत नहीं होती, लेकिन जब आपके पास ज्ञान भी होता है अलग अलग, तो वो शेर में आता है रचना के तौर पर, रचनात्मक तौर पर आता है, तखलीकी तौर पर, तो बहुत असर करता है। तो एक महाभारत का एक इल्म है, एक ज्ञान है जो इस शेर में आता है, मैं सुनाता हूँ। ये जिंदगी भी एक महाभारत का युद्ध है।
0: क्या बात है, ये जिंदगी भी एक महाभारत का युद्ध है। वाह,
1: ये सीख है हम सबके लिए। ये जिंदगी भी एक महाभारत का युद्ध है
0: जी।
1: लड़ते रहो शकील, अंधेरा नहीं हुआ।
0: क्या बात है, वाह वाह वाह। तो अब अपने श्रोताओं से, हमारा तो दिल नहीं कर रहा है कि हम इजाजत लें, और लग रहा है कि आपसे गुफ्तगु जारी रहे, और बहुत सारी अभी बातें हैं जो बाकी हैं आपसे पड़ताल करनी। आजमगढ़ जैसे छोटे से शहर से आप मुंबई जैसे महानगर में आकर और इतना नाम रोशन किया है शायरी की दुनिया में, फिल्मों की दुनिया में आपने नाम रोशन किया है, इसके लिए आपको पूरे विविध भारती परिवार की ओर से बहुत बहुत मुबारकबाद हम दे रहे हैं, और आपका बहुत बहुत शुक्रिया शकील साहब। नमस्कार
1: जी।
2: जाने माने शायर और गीतकार शकील आजमी से ममता सिंह की बातचीत का दूसरा